0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: तपाईहरुको सुन्दर नगर वीरनगर सुर्खेतको दैलेख चुकमा तपाईहरुको सेवालाई मध्य नजर राखी श्रम मन्त्रालयबाट मान्यता प्राप्त गरी आफ्नो कार्य सुचारू गरेको रेडिएन्ट ओभरसिज प्रणाली वैदेशिक रोजगार मार्फत गल्फ कन्ट्री जस्तै कुवेत साउदी दुबई कतार बहराइन मलेसिया आदि देशहरूमा जान चाहने इच्छुक व्यक्तिहरूले यस संस्थामा आए वा तलको सम्पर्क नम्बरमा फोन गरी सम्बन्धित व्यक्तिसँग सम्पर्क राख्नुहुन यस संस्थाले हार्दिक अनुरोध गर्दछ। माथि उल्लेखित जुन देशमा भनिएको छ त्यही देशमा पठाइनेछ।
0: जुन काम भनी पठाइएको छ त्यही काममा उपलब्ध गराइनेछ।
1: बिना सेवा पनि उपलब्ध गराइनेछ।
0: भने बमोजिमको काम र तलब नभए रकम फिर्ता गरिनेछ।
1: पासपोर्ट मेडिकल बनाउन जाँदा लाग्ने यातायात खर्च मेन पावर स्वयंले बेहोर्नेछ।
0: यदि कसैलाई एजेन्ट बन्न चाहने इच्छा भएमा सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनः विदेश जान चाहनेहरूका लागि टिकटको व्यवस्था मिलाइनेछ। अन्य सेवा तथा सुविधाका लागि अफिसमा सम्पर्क गर्नुहोला।
0: नोट:
1: यदि कम्पनी बमोजिम नभएमा वा विपरीत काम गरेमा यस संस्था जवाबदेही हुने छैन।
0: शाखा कार्यालय वीरेन्द्र नगर सुर्खेत
1: रेडिएन्ट ओभरसिज प्रणाली परिवार मोबाइल नम्बर 9800100352 र 9841828280
0: दैलेख रोड मार्सल जनरल स्टोर नजिक।

0: यत्र पापीहरूलाई लिएर जानु पर्दैन?
1: तिम्रो देशमा त धर्मीहरू भन्दा पापीहरू धेरै छन् र भ्रष्टाचारहरू धेरै छन्। तिनीहरूलाई नरकमा पनि ठाउँ छैन।

भएका थियो त्यो तिमीलाई थाहा होला र यो सबै खोला नाला हिमाल पहाड पर्वत अनि चरा चुरुङ्गी र यी बस्तीका मान्छेहरू सबैले थाहा छ तिमीले मलाई गर्ने माया अनि मैले तिमीलाई गर्ने माया त सबैलाई थाहा भयो तर तिमीले दिएको धोका तिमीले दिएको पीडा कसैलाई थाहा भएन थाहा भयो त केवल यो मनलाई केवल यो मुटुलाई थाहा भयो।

0: सम्झौता डिजिटल प्राइवेट लिमिटेड।
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा क्रियाशील एक सफल म्युजिक कम्पनी
1: विशेषताहरू
0: आफ्नै प्रोडक्शन हाउस भएको
1: आफ्नै टेलिभिजन कार्यक्रम
0: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र
1: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
0: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
0: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
0: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
1: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 98146906726। हामी छौ तपाईँको सेवामा।

0: ए काल काल कहाँ जान लाग्नु भयो? यत्र पापीहरूलाई लिएर जानु पर्दैन?
1: तिम्रो देशमा त धर्मीहरू भन्दा पापीहरू धेरै छन् र भ्रष्टाचारहरू धेरै छन्। तिनीहरूलाई नरकमा पनि ठाउँ छैन।

0: काल काल काजमा लाग्नु भयो। यत्र पापीहरू लिएर जानु पर्दैन?
1: तिम्रो देशमा त धर्मीहरू भन्दा पापीहरू धेरै छन् र भ्रष्टाचारहरू धेरै छन्। तिनीहरूलाई नरकमा पनि ठाउँ छैन।

धेरै तड्पिँदै थियो, तिम्रो नाम लिएर धेरै कराउँदै थियो, भन्दै थियो कसैलाई मन र मुटु दिएको थिएँ, मायाको पिछोर सम्म सकिन अनि यसरी तिर्दै छु। यति म मायामा तड्पिँदा मलाई खबर उसँग पुर्याइदिनु भयो, ताकि अन्तिम पटक म सङ्घारसँग मलाई भनेर आओस्, उसको त्यो माया, उसको त्यो साथ, अन्तिम श्वास पनि चाहिन्छ मलाई अन्तिम।

राई बस्तीका मान्छेहरू सबैलाई थाहा छ तिमीले मलाई गर्ने माया अनि मैले तिमीलाई गर्ने माया त सबैलाई थाहा भयो तर तिमीले दिएको धोका तिमीले दिएको पीडा कसैलाई थाहा भएन थाहा भयो त केवल यो मनलाई केवल यो मुटुलाई थाहा भयो।

0: सम्झौता डिजिटल प्राइवेट लिमिटेड।
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा

0: हाम्रा विशेषताहरू
1: आफ्नै प्रोडक्शन हाउस भएको
0: आफ्नै टेलिभिजन कार्यक्रम
1: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र
0: आफ्नै युट्युब च्यानल भएको साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर भिडियो निर्देशन छायाङ्कन रेकर्डिङ मिक्सिङ एडिटिङ कार्यका लागि सम्झनुहोस्
1: खेल सम्झौता डिजिटल प्राइभेट लिमिटेड
0: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि म्युजिक भिडियो निर्माणको लागि युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
1: खेल सम्झौता डिजिटल प्राइभेट लिमिटेड
0: नव प्रतिभाका लागि विशिष्ट स्थान थप जानकारीको लागि
1: खेल सम्झौता डिजिटल प्राइभेट लिमिटेड
0: प्रबन्ध निर्देशक नन्दराम परियार फोन नम्बर 9841 96 47 26 हामीसँग तपाईँको सेवामा